0: روح کی تازگی کا سفر طے کیجیے.
1: علیک یا سیدی,
0: یوسی پی کی دنیا کے ساتھ. تو سنتے رہیے
1: سید الاولین والآخرین.
0: FM 92.6.
2: سامعین, وقفے کے بعد ایک بار پھر سے خوش آمدید. عین اس وقت جبکہ اسلامی لشکر نرغے میں آ کر مشرکین کی چکی کے دو پاٹوں کے درمیان پس رہا تھا, رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے گرد اگر بھی خون ریزی مار کا آرائی جاری تھی. ہم بتا چکے ہیں کہ مشرکین نے گھیراؤ کی کاروائی شروع کی تو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ہمراہ محض 9 آدمی تھے, اور جب آپ صلی اللہ علیہ وآلہ وسلم نے مسلمانوں کو یہ کہہ کر پکارا کہ میری طرف آؤ, میں اللہ کا رسول ہوں, تو آپ کی آواز مشرکین نے سن لی اور آپ کو پہچان لیا, کیونکہ اس وقت وہ مسلمانوں سے بھی زیادہ آپ کے قریب تھے. چنانچہ انہوں نے جھپٹ کر آپ پر حملہ کر دیا اور کسی مسلمان کی آمد سے پہلے پہلے اپنا پورا بوجھ ڈال دیا. اس فوری حملے کے نتیجے میں ان مشرکین اور وہاں پر موجود 9 صحابہ کرام رضی اللہ تعالیٰ عنہ کے درمیان نہایت سخت مارکہ آرائی شروع ہو گئی, جس میں محبت و جان سپاری اور شجاعت و جام بازی کے بڑے بڑے نادر واقعات پیش آئے. صحیح مسلم میں حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ احد کے روز رسول اللہ صلی اللہ علیہ وآلہ وسلم 7 انصار اور 2 قریشی صحابہ کے ہمراہ الگ تھلگ رہ گئے تھے. جب حملہ آور آپ کے بالکل قریب آ پہنچے تو آپ نے فرمایا, کون ہے جو انہیں ہم سے دفع کرے, اور اس کے لیے جنت ہے, یا یہ فرمایا کہ وہ جنت میں میرا رفیق ہوگا. اس کے بعد ایک انصاری صحابی آگے بڑھے اور لڑتے لڑتے شہید ہو گئے. اس کے بعد پھر مشرکین آپ صلی اللہ علیہ وآلہ وسلم کے بالکل قریب آ گئے, اور پھر یہی ہوا. اس طرح باری باری 7 انصاری صحابہ کرام رضی اللہ تعالیٰ عنہم اجمعین شہید ہو گئے. اس پر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے اپنے 2 باقی ساتھیوں یعنی قریشیوں سے فرمایا, ہم نے اپنے ساتھیوں سے انصاف نہیں کیا. ان 7 میں سے آخری صحابی حضرت عمارہ بن یزید بن السکن تھے. وہ لڑتے رہے یہاں تک کہ زخموں سے چور ہو کر گر پڑے. ابن السکن کے گرنے کے بعد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ہمراہ صرف 2 قریشی صحابی رہ گئے تھے. چنانچہ صحیحین میں ابو عثمان رضی اللہ تعالیٰ عنہ کا بیان مروی ہے کہ جن ایام میں آپ نے مارکہ آرائیاں کی ان میں سے ایک لڑائی میں آپ صلی اللہ علیہ وآلہ وسلم کے ساتھ طلحہ بن عبید اللہ رضی اللہ تعالیٰ عنہ اور سعد بن ابی وقاص کے سوا کوئی نہ رہ گیا تھا, اور یہ لمحہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی زندگی کے لیے نہایت ہی نازک ترین لمحہ تھا, جبکہ مشرکین کے لیے انتہائی سنہری موقع تھا. اور حقیقت یہ ہے کہ مشرکین نے اس موقع سے فائدہ اٹھانے میں کوئی کوتاہی نہیں کی. انہوں نے اپنا تابر توڑ حملہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم پر مرکوز رکھا اور چاہا کہ آپ کا کام تمام کر دیں. اسی حملے میں عتبہ بن ابی وقاص نے آپ صلی اللہ علیہ وآلہ وسلم کو پتھر مارا, جس سے آپ صلی اللہ علیہ وآلہ وسلم پہلو کے بل گر گئے. آپ صلی اللہ علیہ وآلہ وسلم کا دہنا نچلا دانت بھی ٹوٹ گیا, اور آپ صلی اللہ علیہ وآلہ وسلم کا نچلا ہونٹ بھی زخمی ہو گیا. عبداللہ بن شہاب زہری نے آگے بڑھ کر آپ صلی اللہ علیہ وآلہ وسلم کی پیشانی زخمی کر دی. ایک اور اڑیل سوار عبداللہ بن قما نے لپک کر آپ صلی اللہ علیہ وآلہ وسلم کے کندھے پر ایسی سخت تلوار ماری کہ آپ صلی اللہ علیہ وآلہ وسلم 1 مہینے سے زیادہ عرصے تک اس کی تکلیف محسوس کرتے رہے. البتہ آپ صلی اللہ علیہ وآلہ وسلم کی دوہری زرہ نہ کٹ سکی. اس کے بعد اس نے پہلے ہی کی طرح پھر ایک زوردار تلوار ماری جو آنکھ سے نیچے کی ابھری ہوئی ہڈی پر لگی, اور اس کی وجہ سے خود کی 2 کڑیاں چہرے کے اندر دھنس گئی. ساتھ ہی اس نے کہا, اسے لے, میں قما توڑنے والے کا بیٹا ہوں. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے چہرے سے خون پونچھتے ہوئے فرمایا, اللہ تجھے توڑ ڈالے. صحیح بخاری میں مروی ہے کہ آپ صلی اللہ علیہ وآلہ وسلم کا رباعی دانت توڑ دیا گیا اور سر زخمی کر دیا گیا. اس وقت آپ صلی اللہ علیہ وآلہ وسلم اپنے چہرے سے خون پونچھتے جا رہے تھے اور کہتے جا رہے تھے, وہ قوم کیسے کامیاب ہو سکتی ہے جس نے اپنے نبی کے چہرے کو زخمی کر دیا اور اس کا دانت توڑ دیا, حالانکہ وہ انہیں اللہ کی طرف دعوت دے رہا تھا. اس پر اللہ عزوجل نے یہ آیت نازل فرمائی, आपको कोई इख्तियार नहीं, अल्लाह चाहे तो उन्हें तौबा की तौफीक दे और चाहे तो अजाब दे कि वो जालिम हैं। तिब्रानी की रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उस रोज फरमाया, इस कौम पर अल्लाह का सख्त अजाब हो जिसने अपने पैगंबर का चेहरा खून आलूद कर दिया। फिर थोड़ी देर रुक कर फरमाया, ऐ अल्लाह मेरी कौम को बख्श दे, वो नहीं जानती। सही मुस्लिम की रिवायत में ये भी है कि आप सल्लल्लाहु अलैहि वसल्लम बार बार कह रहे थे, ऐ परवरदिगार मेरी कौम को बख्श दे, वो नहीं जानती। काजी अयाज की शिफा में ये अल्फाज हैं, ऐ अल्लाह मेरी कौम को हिदायत दे, वो नहीं जानती। इसमें शुबा नहीं कि मुश्रिकीन आप सल्लल्लाहु अलैहि वसल्लम का काम तमाम कर देना चाहते थे, मगर दोनों कुरैशी सहाबा यानी हजरत साद बिन अबी वकास और तलहा बिन उबैदुल्लाह रज़ियल्लाहु ताला अन्हुम अजमईन ने नादिर और जवाबी जांबाजी से बेमिसाल बहादुरी से काम लेकर सिर्फ दो होते हुए मुश्रिकीन की कामयाबी नामुमकिन बना दी। ये दोनों अरब के माहिर तीर अंदाज थे। उन्होंने तीर मार मार कर मुश्रिकीन हमला आवरों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से परे रखा। जहां तक साद इब्ने वकास रज़ियल्लाहु ताला अन्हु का ताल्लुक है, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने तुर्किश के सारे तीर उनके लिए बखेर दिए और फरमाया, चलाओ तुम पर मेरे माँ बाप फिदा हों। उनकी सलाहियत का अंदाजा इससे लगाया जा सकता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनके सिवा किसी और के लिए माँ बाप के फिदा होने की बात नहीं की। और जहाँ तक हजरत तलहा रज़ियल्लाहु ताला अन्हु का ताल्लुक है, तो उनके कारनामे का अंदाजा निसाई की एक रिवायत से लगाया जा सकता है, जिसमें हजरत जाबर रज़ियल्लाहु ताला अन्हु ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर मुश्रिकीन के इस वक्त के हमले का जिक्र किया कि जब आप सल्लल्लाहु अलैहि वसल्लम अंसार की ज़राजतनी की नफरी के हमरा तशरीफ फरमाते। हज़रत जाबिर रज़ियल्लाहु ताला अन्हु का बयान है कि मुश्रिकीन ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जा लिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कौन है जो इनसे निपटे? हज़रत तलहा ने कहा, मैं। उसके बाद हज़रत जाबिर रज़ियल्लाहु ताला अन्हु अंसार के आगे बढ़ने और एक एक करके शहीद होने की वो तफसील जिक्र की है जिससे हम सही मुस्लिम के हवाले से बयान कर चुके हैं। हज़रत जाबिर रज़ियल्लाहु ताला अन्हु फरमाते हैं कि जब ये सब शहीद हो गए तो हजरत तलहा आगे बढ़े और 11 आदमियों के बराबर तन्हा लड़ाई की, यहाँ तक कि उनके हाथ पर तलवार की एक ऐसी जर्ब लगी जिससे उनकी उंगलियां कट गई। उस पर उनके मुंह से आवाज निकली, हिस। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर तुम बिस्मिल्लाह कहते तो तुम्हें फरिश्ते उठा लेते और लोग देखते। हजरत जाबिर रज़ियल्लाहु ताला अन्हु का बयान है कि फिर अल्लाह ने मुश्रिकीन को पलटा दिया। अकील में हाकिम की रिवायत है कि उन्हें ओहद के रोज 39 या 35 जख्म आए और उनकी बिचली और शहादत की उंगलियां शल हो गई। सामईन, वक्त की कमी के बायस हम अपने इस सिलसिले को यहीं पर बर्खास्त करेंगे। इंशाअल्लाह आपसे मुलाकात होगी अगली नशिस्त में। तब तक के लिए कासिम भट्टी को दीजिए इजाजत। अल्लाह निगेबान।
3: Keep calm and listen to University of Central Punjab FM 92.6 UCP Ki Duniya. UCP Ki Duniya.
4: Follow him.
3: UCP Ki Duniya.